0: तिमन रसकलांग आयत दोपुल मीहू एवरेन ने गे ने गुतुम लसलह अजाब गे तेरे तिमन रसकलांग एवरेन गिंदवा हुसी में
1: وَأُمْلِي لَهُمْ إِنَّ كَيْدِي مَتِينٌ
0: أَدِيرُنَّ تِمَنْ رَسْكَلَانْغَ لَسْكُرَوَّمِ هَمَا كَشْوَرُمْ تِمَنْ رَسْكَلَانْغَ رَيْبِوُمْ غَدَ فَدَوِگِمْ بِي

0: شكريا.
1: هما ميهن نالا نالكو باندي راوارو لين ميكا هلا كومي هوشارو ميوز كنستين بيرنوا كودينا داتمين افورسات ماتي هلوا ليفا ديگو تاكا ایکو تکی پروگرام کا بیر ویلا گین ہما کومے کوجا کوس ماسی کین مالا ف ہدی ای گوتا گنس تینو انی کو تکی دت میں گے ٹیلیگرام نمبر ہتے تینیں ایکیں ہائی نو ای فائی نو ای می نمبر تے کو دین ہما ریکارڈ کر لا ف فون والم وی ایرا دت میں ہما پروگرام کے تیرے گا کوریاں ہور دوست او کا دت میں فراتوں گنس تے ہدی ای گوتا کا تے کو دین گے مہو شالن تن ہما گنس تے مون گن دانن گے mehar mati medge program ge tewana bariya gola laifa me faharu me wahaka dakkalani ubaidda assalamu alaikum
2: wa alaikum assalam
1: ubaid
2: labba
1: kinen hal
2: nagal
1: ki kolani me adame me ad kon kamek ga meule comment nukuran hama program ga bariwa tayyaro egen huswela ge meni okay ehem ve ma masakata war tayaro ge enan kama datte me balani
2: rabba
1: ehem ve ma hinga lasna ko gurata damado
2: rabba
1: miharo zuka demmene gi ha ehem ve ma baaki huriha kore se bhur shaviyanim fishigen gos alifa kon kore ubad nagani
2: alifun
1: ubad hinga balala kon masakate tole benida Fikoi vara faseha masikkate minge emvema fikoi ka ubaid ke masikkate ki datta kya de listu ke tere udumatin fennani kon echissetto bunel dinu tayar
2: sabba
1: matinda bot doni duni veli vila vina varang ekkahala adutake mehere
2: matinda boatu duni
1: matinda boatu duni list ade for kiyal denta
2: rabba
1: matinda boatu doni duni veli vila vina
2: vina
1: Vina?
2: Vila.
1: Vina fenna ane ta udumati?
2: Labba.
1: Vina fenna ane? Vila. Vila buni adu dattyang evit zengge. Vina eves buni adu evonu hen dattyang hiwe ehemve mi ahali vina fenna ane he udumati. Ubaid.
2: Labba.
1: Fenna ane ta vina udumati? Konta kum vina fennani?
2: Bimmatin
1: varar rangalanke. Ehemwe ma furtam masakke varak kaame apinke. Konku dinnan ehi vedini. Fatum varar varugada teamik gadu eba ive hama.
2: Dombeya. Mammaya. Dombeya,
1: mammaya, bebeya. Ehem vima ubaiddan hadiya libeje avara gina baya bahangya baje heda omeyadu.
2: Labba.
1: Okay, toye goye.
2: Labba.
1: Ehem varra gulenge. Demyoti vahakkyo. Tayar?
2: Labba.
1: Ayayaki umarung angaharuge lobi kujje. Ayayaki mamba fangge basaha kiyaman teri kujje. Ayayavara lobi dunyavves kengule. ए दोन्यं आया लोबिंग कियानी लेमन देंकी ने वाणी आदि अब इंगे ए जुमला ए दोनी देखे आया वारा लोबी वे
2: दोनी देखे वारा लोबी वे
1: ऐ एम में फाहू जुमला इंगे आया की उम्रों अंगहरु के लोबी कुज्जे आया की मैम फेंग बस्सा किया मंतर कुज्जे आया वारा लोबी दुन्या वेस केंगोले ए दुन्यं आया लोबिंग कियानी लेमन ए दुनी देखे आया वारा लोबी वे ए हिसाबुं देम्योती उबाइद के जुमला इतुर कोल्ला
2: आया
1: वारा लोबिंग केंगोले दुन्य के आया वारा लोबिंग केंगोले दुन्य के
2: Labba.
1: Ehem vima demasekke kamyab kollegen Me oti ubai dues guruata gosenge?
2: Labba.
1: Nimmalam kurin abetta hadiyai? Aduhan tibu kudinna?
2: Labba.
1: Kong hadiyai meadu me oti? Panjelle me ravare lavaye vahakaye madahaye arate. Kong hadiyai me faharu me oti?
2: Madahai.
1: Madahai. Awa fasha. Kaba, uriha kuding adu hangge tibi?
2: Labba.
1: Ubaid, fasha?

0: तिमन रसकलांग आयत दोखुला मीहूं एवरेन्न नेंगे ने गुतूं लसलहूं अजाब गे तेरे तिमन रसकलांग एवरें गिंदवा हुशी में
1: وَأُمْلِي لَهُمْ إِنَّ كَيْدِي مَتِينٌ
0: أَدِ يَوْرَنَّ تِمَنْ رَسْكَلَانْكَ لَسْكُرَوَّمِ هَمَا كَشْوَرُمْ تِمَنْ رَسْكَلَانْكَ رَيْبِوُمْ غَدَ فَدَوِكِمْ بِهِ